0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

师傅干嘛呢？विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहने भएका शुभचिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यसको सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 मा कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 देखि कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेहिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 98511-23461 98442-21164 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-00-3292 राजु शर्मा प्रिन्सिपल 98141-85-93-49 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 98161-40-48-88 र विद्यालय 0491-40-132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतिश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू बैतिश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
2: राजकुमार श्रेष्ठ बैतिश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका 2 जुन

धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।

0: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: चौबीसै घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण, विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
1: सम्पर्क नम्बर 0494 12 020। धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना

0: उद्योग थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार सरीको दोलखा
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
3: नेपालीहरूको महान चाड विजया दशमी

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: असोज शुक्ल पक्षको द्वितीया तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। बूढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता पाँचजनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
1: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरूण 3 को म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट परमिट खुल्ला। सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
2: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु, 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा। फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग।
2: गोर्खाको चुम नुम्ब्री गाउँपालिका 6 स्थित लोकपा र चुमलिङ बीच सिरिंगे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका 5 जनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। हिजोको बाढ़ीपछि चुमनुम्ब्री गाउँपालिका 6 चुमचेतको उमलिङका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 जना विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 बजे सिरिंगी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय विङ गुङ खोला थुनिएको थियो। त्यसपछि बूढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा, धादिङ, तनहुँ, चितौन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 जना प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
4: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा, तनहु, नवलपरासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नवलपरास सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पूर्ति कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
2: बाढ़ीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 वटा पक्के पुल, 2 वटा झुलुङ्गे पुल र 1 वटा बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 वटा जलविद्युत आयोजना, 1 वटा विद्यालय, 4 वटा हवनकुण्ड, 4 वटा भिडीगोड तथा 5 वटा सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्यांकनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ। सड़क संचालन र बेली ब्रिज निर्माणको सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 थान, त्रिपाल 110 थान, म्याट्रिस 440 थान, ब्लाङ्केट 440 थान, स्लिपिङ ब्याग 380 थान, सोलर बत्ती 175 थान, ज्याकेट 250 थान, खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ।
5: यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढ़ी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाई उद्धृत गर्दै गोरखाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भोटेकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बालबालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औल्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्त संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
6: अब मलाई लाग्छ अझ बढिन्दो काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
2: उपसभापति समावेशी तर्फ भने विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ़ने निर्वाचन समितिले जनाएको छ।
5: भोटेकोशीमा बाढ़ी आएको 1.5 महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन संचालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गरी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र त्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्लाबीचको सड़क सम्पर्क टुटेको थियो। फलाकु खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन संचालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट परमिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुंगा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको छ दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो। उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्यूटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन विदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बडा दशैंमा केही दिन विदा भए पनि नेपाल सम्बत तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बडा दशैंको बेला 24 घण्टा सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ तर इमर्जेन्सी अवस्थाका बिरामीको भन्ने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनु भयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बूढी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने,
7: पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
5: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट, 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
8: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
5: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
8: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
5: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
8: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
2: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भए। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। भित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर प्रकाशित छ। बुढी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बुढी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्यायो 5.25 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रंजना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। 1 असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यसबेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला घाटामा किसान फाइदामा बिचौलिया उपभोक्ता महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 सम्मका बिचौलिया संलग्न हुन्छन् जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
5: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो इसी मोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले 4 जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। बुढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प आवास निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बुढी गण्डकीको दोभान खोला, यारू खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ। विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, संघीयता कार्यान्वयन, प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन, प्रदेशको अधिकार, बाँडफाँड, वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी, एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाण्डुको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 जना विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर सञ्चालनमा आयो बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ। सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 को बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार सार्वजनिक गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। जोखिममा नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा 1.5 महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढी गण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसीबोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जेएनजी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नको लागि अक्षमाला, रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त प्रहारमा 1 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानून को उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछि आएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई दुई विकेट लिनुभयो। जितसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैठौं स्थानमा उक्लिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ। अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्। र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ। इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो। प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो।
14: बुढी गण्डकीको बारी पछिको उद्धार राहत र पुननिर्माण सँगै अघि बढ़ाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
16: आफ्ना बाल बालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
15: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
16: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
15: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी।
14: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
14: साझा खबरमा अब बुढी गण्डकी बारी र पुननिर्माणको कुरा। गोर्खाको बुढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ। पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल, घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं।
7: पक्की पुल दुईवटा, जोलुङ्गे पुल दुईवटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ। यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार। त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3 को विवरण हामीसँग छ। त्यो चाहिँ क्षतिका भए, यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको, जहाँ जोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिसाबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरन्तै डेलिभरी चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ।
17: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
7: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो। उहाँलाई सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन, ब्लाङ्केटहरू सुत्नको लागि व्यवस्था होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने। अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ, जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाएर त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्ने छ भने, सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हो।
17: जस्तो बाढी आउनु अघि जोखिममा रहेका नागरिकलाई पूर्व सूचना दिन सकिएको अवस्था थियो?
7: यस्तो थियो, बाढी आउनुभन्दा पूर्व जुन हाम्रो यो हाइड्रोलोजिकल स्टेसनहरू छ नदीहरूमा जडान गरिएको, त्यसले चाहिँ हामीलाई रेड अलर्ट देखाइरहेको थियो र हामीले डीएचएम जुन यो जल तथा मौसम विज्ञान विभाग र हामी प्राधिकरणले त्यसलाई चाहिँ हामीले विभिन्न मिडिया मार्फत चाहिँ प्रचार प्रसार गरेर उहाँलाई जानकारी दिने काम चाहिँ गर्यौं।
5: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: बुढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता 5 जनाको खोजी कार्य आज बिहानैदेखि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्यांकनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजैदेखि शुरू हुने।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
2: 10 वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन 3 को म्याद 2084 फागुनसम्म। थप दशैंका लागि रूट परमिट खुला। सड़क सम्पर्कमा जोड़िए बाढ़ी प्रभावित जिल्ला।
5: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। 1 जनाको मृत्यु, 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा।
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। रोहित पौडेलको तेस्रो शतक।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, विभिन्न प्रकारका विपदको सामना गर्नु परेको छ नेपाली नागरिकले, तर विपदको बेलामा सहयोगका लागि सरकारलाई याचना गर्न खोज्दा कहिलेकाहीँ टेलिफोनको टावर नहुने, कहिले इन्टरनेट नहुने लगायतका विभिन्न समस्याहरू र जुन प्रकारको गुनासो गरिन्छ त्यो अनुसारको सुविधा नपाएको पनि विभिन्न व्यक्तिहरूले गुनासो गर्दै आएका छन्। यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ, माथिपट्टि पहाड़का थुम्काहरू देखिन्छन्, तलपट्टि जहाँ ठूलो बाढ़ी आएको छ र बाढ़ीमा घर डुबेका छन्, त्यहाँकै पशु चौपायाहरू छन् र त्यो पशु चौपाय सँगसँगै अगाडिपट्टि 1 जना व्यक्ति छन् जसको आधा शरीर पूरै त्यहाँ छोपेको छ, डुबेको छ बाढ़ीमा, डुबानमा परेको जस्तो देखिन्छ। ती व्यक्तिको हातमा देब्रे हातमा मोबाइल छ र मोबाइलतर्फ उनले कसैलाई फोन लगाइराखेको जस्तो देख्न सकिन्छ र उनी केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सरकार भेटिने यस्तै विपदमा हो, यही चल।
18: यो हो हाम्रो रेडियो 103.4 MHz।
19: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
20: हाम्रो रेडियो 103.4 MHz परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
0: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधै।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
2: बडा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रताप केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा, प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाओ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाओ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाओ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुसियाली छाओस् यही शुभकामना।
0: दावार इन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिकुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समानार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जीडी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको उपसभापतिमा भण्डारी आचार्य र विजय चौधरी विजयी, महामन्त्रीमा पौडेल र राणा निर्वाचित, पासपोर्ट प्रणालीको सर्भर फेरि डाउन हुन सक्ने जोखिम। नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै सुनको गरगहना चोरीमा संलग्न दोलखाकी एक युवती सहित 5 जना प्रहरीको नियन्त्रणमा। र इरान विरूद्ध युद्ध शुरू भए तापु मध्य पूर्वमा 21 अमेरिकी सैनिकको मृत्यु।
1: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
0: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। अब समाचार विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। त्यस्तै उपसभापति समावेशीतर्फ विनोद कुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्त निर्वाचित भएकी छन्। उपसभापति खुलातर्फको मतगणनामा डाक्टर चन्द्रकान्त भण्डारीले 3735 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी भएका इन्जिनियर मधु आचार्यले 2342 मत प्राप्त गरेका छन्। उपसभापति समावेशीतर्फको एक पदमा विनोद कुमार चौधरी 1745 मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियाले 1658 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फको मतगणनामा प्रदीप पौडेलले 4194 मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदय शमशेर राणाले 2330 मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन्। महिला महामन्त्रीतर्फको एक पदमा डाक्टर डेला संग्रौला पन्त 3118 मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय दिनाले 2864 मत प्राप्त गरेकी छन्। राहदानी विभागले ठेकेदार कम्पनीलाई सम्झौता अनुसारको रकम भुक्तानी गर्न नसक्दा पासपोर्ट प्रणालीको सर्भर फेरि डाउन हुन सक्ने जोखिम देखिएको छ। राहदानी उपलब्ध गराउन ठेक्का पाएका दुई जर्मन कम्पनीका प्रतिनिधिहरूले गत शुक्रबारसम्ममा सम्झौता अनुसारको रकम भुक्तानी नभई राहदानी वितरण गर्ने प्रणाली सञ्चालन हुन नदिने चेतावनी राहदानी विभाग र परराष्ट्र मन्त्रालयलाई दिएका थिए। त्यसपछि राहदानी विभाग र परराष्ट्र मन्त्रालयले ठेकेदार कम्पनीलाई सम्झौता अनुसारको रकम भुक्तानी दिने उपाय खोज्न थालेको छ। 64 लाख थान राहदानीको बोकलेट खाली पुस्तिका छपाएर त्यसको वैयक्तिकरण पर्सनलाइजेशनको ठेक्का पाएका दुई जर्मन कम्पनीहरू भेरी देउस र मेहल बाउरले ठेक्का सम्झौता अनुसार पाउनुपर्ने भुक्तानी नपाएको भन्दै असोज 15 राहदानी विभागको सिस्टम डाउन गरिदिएका थिए। सुनको गरगहना चोरीमा संलग्न दोलखाकी एक युवती सहित 5 जना पक्राउ परेका छन्। पक्राउ परेमा दोलखाको भीमेश्वर नगरपालिका 7 मकैबारी घर भई हाल काठमाडौँ जोसे बस्ने 27 वर्षीय रिया कार्की धादिङको धुनिवेशी नगरपालिका एक छात्री देउराली घर भई काठमाडौँ न्यू रोड बस्ने 28 वर्षीय सिजल तामाङ भनिने राजन स्याङबो र नुवाकोटको विदु नगरपालिका 12 चार घरे घर भई काठमाडौँको उत्माछा पोखरी बस्ने 45 वर्षीय जीत बहादुर विश्वकर्मा रहेका छन्। यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका 16 घर भई हाल काठमाडौँको नागार्जुन बस्ने 33 वर्षीय प्रकाश कटवाल र काठमाडौँ महानगरपालिका 13 ताहाचल बस्ने 37 वर्षीय रोमन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुरमा असोज 18 गते भएको चोरीको घटनामा अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। भक्तपुरको लोकन्थली स्थित एक घरमा कोही नभएको मौका पारी सुनको गरगहना ल्यापटप र नगद समेत गरी 84,76,700 बराबरको चोरी भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुनको तिलहरी सिक्री बाला एक थान औठी चार थान एक थान सुनको टुक्रा 2,70,000 नगद तथा एक थान ल्यापटप विभिन्न कम्पनीको मोबाइल 3 थान लगायतका सामग्री बरामद गरेको छ। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
8: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरू, कालिन्चोक गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
10: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।
0: तपाई यतिखेर हाम्रो रेडियो र जेडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येदेखि दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येदेखि पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी, श्रीमद देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्दछन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक तर्फको बीपी लोकमार्गमा हाल पुननिर्मित सड़कबाटै सवारी आवागमन गराइएको छ। दशैंलाई मध्यनजर गर्दै थप सहजता बनाइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको हो। 2081 असोजको बाढ़ी पहिरोले करिब 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन गर्दै आएकोमा हे असोज पहिरो साताको अविरल वर्षाको बाढ़ीले रोशी खोलाको सो डाइभर्सन बगाएपछि हाल पुननिर्मित सड़कबाटै सवारी आवागमन गराइएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चौकी डाँडा र पिङथलीमा भिरालो भएकाले हाल मरमत भइराखेको र डाइभर्सन समेत प्रयोग गरिएको छ। डाला बेसी पिप्ली सड़क खण्डको करिब 200 मिटरमा डाइभर्सनमा यातायात सञ्चालन गराइएको छ। हाल पुननिर्मित सड़कबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाई छ। वर्षा भई सड़क माथिबाट लेदो तथा पहिरो गई अवरूद्ध भए आधादेखि केही घण्टामै सड़क खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ। यही असोज 8 गतिदेखिको अविरल वर्षाका कारण डाइभर्सन बगाई पहिरो गई तथा लेदोले 5 दिन बीपी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको थियो। काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सिन्धुलीका 102 जनालाई पक्राउ गरेको छ। पक्राउ परेमा सिन्धुलीको दुधौली नगरपालिका एक घर भई कपन बस्ने 44 वर्षीय ध्रुव प्रसाद घिमिरे र सुनसरीको बडा क्षेत्र नगरपालिका 7 घर भई काठमाडौँको कपन बस्ने 36 वर्षीय निशाल दाहाल रहेका छन्। काठमाडौँको कपनमा रहेको बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले 2 जनालाई पक्राउ गरेको हो। घिमिरेको निर्देशनमा दाहालले प्रधानाध्यापकलाई कुटपिट गरेको काठमाडौँ प्रहरी परिसर भद्रकालीका एसपी दान बहादुर थापाले जानकारी दिए। एसपी थापाका अनुसार पक्राउ परेका 2 जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा 4 दिन म्याद लिएर अनुसन्धान भइरहेको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू भएको छ। आइतबार पहिलो दिन घटस्थापना गरी मनाइएको छ। प्रस्तुत छ एक रिपोर्ट।
11: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपाददेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बड़ा दशैं मनाइन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घट स्थापना गरिन्छ। आइतबार दिनभर चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्यना कालमा अभिजित मुहूर्तको सहित घट स्थापनाका लागि दिएको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखु स्थलबाट बालुवा अथवा माटोले जौ छरेर विधिपूर्वक जमाएर राखिन्छ। जौको अकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढ़ाएर विजय दशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गरिन्छ। विधिपूर्वक स्थापना गरेको घडामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकोले यो दिनलाई घटस्थापना भन्ने गरिएको हो। आइतबार स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजय दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। कसै कसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्। तर जमरा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ निर्णय समितिले जनाएको छ। घटस्थापनादेखि विजय दशमीको अवधिलाई नवरात भनिन्छ। नवरातभर देवी दुर्गाको 9 रूप पूजा गरिन्छ। नवरातको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिन, तेस्रो दिन चन्द्रघण्ट, चौथो दिन कुष्माण्ड, पाँचौं दिन स्कन्दा माता, छैटौं दिन कात्यानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र 9 दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। बड़ा दशैंको 7 दिन धार्मिक विधि अनुसार फूलपाती भित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरू महिलाहरूले दशैं घर उत्तर र शक्ति पिठानमा बलि सहित विशेष पूजा गर्दछन्। नवरातभर दुर्गा सप्त सती चण्डी श्री महेश्वर भागवत र अन्य देवी स्तुतिको पाठ गरिन्छ। यस अवसरमा देशका देवी मन्दिर अर्थात शक्ति पिठानमा पूजा आराधना एवं दर्शनार्थीको भीड लाग्दछ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा मनाइने गरिन्छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको पनि शास्त्रीय रूपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणको पक्षमा काम गर्ने शक्तिको प्रतीकको रूपमा मनाउने गरेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: महिलाहरूले मात्रै सञ्चालन गरेको दुलखाको भीमेश्वर नगरपालिका छ स्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा संस्थाकी कोषाध्यक्ष श्री जानकी सापकोटाले संस्थाको कुल पूँजी 17,85,196 रूपियाँ पुगेको जानकारी दिएकी छन्। संस्थाको शेयर 1,87,21,800 रहेको छ। परोपकार साकोषले 12,97,33,233 रूपियाँ ऋण लगानी गरेको छ। दुलखाको भीमेश्वर नगरपालिका भरि कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा 2,018 शेयर सदस्य रहेका छन्। सहकारीले 2,082-83 21 महिला शेयर सदस्यलाई 1,000 दरले सुरक्षित सुत्केरी प्रोत्साहन खर्च वितरण गरेको साकोषले जनाएको छ। संस्थाकी अध्यक्ष अप्सरा चलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जीवसराज खड्गा, जिल्ला सहकारी संघ दुलखाका अध्यक्ष देवी प्रसाद भयाल, पूर्व अध्यक्ष शर्मिला सापकोटा लगायतको सहभागिता रहेको थियो। संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिमहरू पनि प्रदान गर्दै आएको छ। संस्थाकी अध्यक्ष चौलागाईले संस्थामा वार्षिक साधारण सभा मार्फत नयाँ नयाँ कार्यक्रमहरू प्रस्तुत गरी सदस्य सेवा तथा सामाजिक कार्यलाई पनि वृद्धि गर्दै जाने कार्य निरन्तर रहने बताएकी छन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध युद्ध शुरू भएता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 21 पुगेको छ। इरान विरूद्ध युद्ध शुरू भएपछि 21 अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको हो। पेन्टागनका हताहती विश्लेषण प्रणालीले शनिबार थप 2 मृत्यु भएको जनाएको छ। समाचार संस्था एपीका अनुसार रक्षा अधिकारीले ती मृत्यु युद्धको प्रारम्भिक चरणमै भएको बताएका छन्। मन्त्रालयले युद्धमा भएका क्षति मात्र नभई सो क्षेत्रमा कार्यरत सबै अमेरिकी सेनाको मृत्युलाई समेटेर तथ्याङ्कलाई थप व्यापक बनाउने प्रयास गरिरहेको छ। हाल मध्यपूर्वमा 10,000 अमेरिकी सैनिक तैनात छन्। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमी मेनी स्ट्रीट टर्फ 1 भएको खेलमा नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको हो। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48.4 ओभरमा 211 रनमा अल आउट भयो। त्यसअघि ओमानको अल अमेरेटर क्रिकेट मैदानमा क्यानाडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली निर्धारित 50 ओभरमा 235 रनमा अल आउट भयो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक 101 रनको योगदान दिएका थिए। सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। लीग 2 अन्तिम सिरिज खेलिरहेको नेपालले क्यानाडालाई पराजित गर्दै शीर्ष 6 रहेर एक दिवसीय वरियता जोगाउने सम्भावना जीवित राखेको छ। लीग 2 सिरिजमा नेपालको शीर्ष 4 रहने सम्भावना यस अघि नै सकिएको थियो। शीर्ष 4 दौड़मा दौड़बाट बाहिरिएपछि नेपालले ग्लोबल छनौट खेल्ने सम्भावना सकिएको हो। शीर्ष 4 रहेर ग्लोबल छनौट खेल्ने सम्भावना सकिएपछि नेपाली टोली सामू अब एक दिवसीय मान्यता जोगाउने बाटो मात्र बाँकी छ। दिवसीय मान्यता जोगाउन नेपाली अब क्यानाडालाई अर्को खेलमा हराउनुका साथै ओमान विरूद्ध पनि 2-1 खेलमा जित निकाल्नुपर्ने चुनौती छ। आईसीसी क्रिकेट विश्वकप लीगमा विश्वकप लीग दुईमा भएको खेलमा नेपालले क्यानाडालाई पराजित गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
1: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।
2: सफलताले शिखर चुमो।
0: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का, सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर 2, जुगु, दोलखा।

0: विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में इस कारिंचो गांव पालिका वडा नंबर दुई निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी राजनीतिक कर्मी जनप्रतिनिधि पेशा कर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिलावासी एवं देश विदेश में रहने भएका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिंचो गाउँपालिका वडा नम्बर दुई परिवार बाबा रे दोलखा
2: पहिने पाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डेहरूजी, के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डेहरू गइहालौ न, सकिगयो नि।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: यो दशैंको शुभ कामना,
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर एक जुगु निवासी सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
7: प्रकाश खड्का वडा अध्यक्ष, तेज किरण ओली वडा सचिव एवं गौरशंकर गाउँपालिका वडा नम्बर एक परिवार जुगु दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 好啦，各位，欢迎来到最爱好歌。我在苗路，我在农苗路。没完没了的，我在那顶着锅，谁玩的锅来？牛的啷个干？俺我先管你，好，我那啥我老都干，我在干牛的，我来干我亲戚。
1: 耶，他为你弟弟为你抬钱的干干净，他为你把你个香喷的三门儿的背地是 rental and catering service 这一块嘛白眼睛。
0: 哎，我抓一个，我一好，我行，我好，你那好脏。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: सुबह का मना विजया दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभचिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसर में तपस्वी को मिति स्थान र समय में विद्यालय विविध मनोरंजनात्मक कार्यक्रम का साथ ही भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिंचोक गौरीशंकर बिगु गांवपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्म को नृत्य प्रतियोगिता संचालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानी विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरू को एक समूह सहभागी कराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते समय बिहान ठीक 10 बजे स्थान श्री सरस्वती इंग्लिश स्कूल सिंगटी। पुरस्कारहरू प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाण पत्र द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाण पत्र तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाण पत्र सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नुहोला। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 मा कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 देखि कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेहिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321464 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002392 राजु शर्मा प्रिन्सिपल 9841850499 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा। विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में गौरीशंकर गांवपालिका वडा नंबर 7 मारबू निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी समस्त गौरीशंकर गांवपालिकावासी दोलखा जिलावासी एवं देश विदेश में रहन् भएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गांवपालिका ओडा नंबर 7 ओडा पालिका परिवार मारबू दोलखा

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका २ जुगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरीशंकर गाउँपालिका वडा नम्बर 3 परिवार छ्याकु दोलखा को

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम मना गर्दछौ।
3: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी, समस्त बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
3: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बौद्धिक सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको काली परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक तथा पारिश्रमिक संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसएमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9816052545 र 9841498576।

0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभामा हुने छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति समय र स्थान
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु थापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबित क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
1: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: അപ്പേ ഓനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ എടിയോ നിക്കോ അവതാർമ സൗത്ത
1: കൊഠേ ബരി ലൈലെ വാസ്കോ ടി വി പോക്കണി ഭിത്തി ആപ്നെ ടി വി ബിഗ്യോ അനി ബനൗന ജന ലാഗി കൊണി ബനൗനെ പുക്കാ ഉലട്ട ഓയിന
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना
2: हाम्रो रेडियो 103.4 MHz परिवार चरीकोट चरीघ्याङ दोलखा
5: यो हो हाम्रो रेडियो 103.4 MHz

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: झ्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खांदे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 0949421020.
6: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं.
5: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा, प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा. धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना.
7: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ.
5: हाम्रा सेवाहरू:
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
7: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा.
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन.
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0494412020.
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।

0: ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेसना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
0: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानी झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास त्रुटि संघको संयुक्त अपील।
3: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
4: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आफे होइन ए पाडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सके गर्ने।
2: ए हो र, त्यसो भए म पनि

0: Itu tidak lagi Alsuni Winata.
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सिधैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98440161414।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाई तथा दिदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। किम्ती जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलोखा
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
1: प्रस्तावहरू
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
1: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
2: निलामबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
1: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन
2: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
1: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
2: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
2: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय बैतेश्वर 7 मार्बु मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
2: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
1: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकोशी 7 हावा तामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै
2: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
1: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ काठमाडौँ सेवा केन्द्र अन्तर्गतका
2: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
1: कालिका मावि कालिङचोक 9 कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
2: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
1: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
2: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिन्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकोभूमि मावि कालिन्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
2: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
1: पुनश्च
0: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र, पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो, नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686, facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: पहिने पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: लालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

त्यान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्बत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्बत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 98 5 12 45 779, 98 49 924 09, 98 44 39 94 13, 98 41 96 89 45, 98 44 46 56 50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नेपालीहरूको महान चाडो विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर सातो मार्बु छापो बैतेश्वर आठ शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर आठ वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर आठ फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर आठ क्षेत्रपा दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पार्क पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको
0: असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार

0: लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
0: खड्ग बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर 2, जुगु, दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी बैतेश्वर गांवपालिका दोलखा जिलावासी एवं समस्त नेपाली में हार्दिक मंगलमय शुभकामना व्यक्त करदछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आंगन में खुशियाली छाओस यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतेश्वर गांवपालिका वडा नंबर 8 सीपी गांव दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले

0: दुई प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: यो दशैंको शुभ कामना।
3: बेजुया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
4: प्रकाश खड्का वडा अध्यक्ष, तेज किरण ओली वडा सचिव एवं गौरशंकर गाउँपालिका वडा नम्बर 1 परिवार जुगु दोलख।

शुभ कामना। विजया दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहने भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसर में तपस्वी को मिति स्थान र समय में विद्यालयले विविध मनोरंजनात्मक कार्यक्रम का साथ ही भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिंचोक गौरीशंकर बिगु गांवपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्म को नृत्य प्रतियोगिता संचालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाई सकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते समय बिहान ठीक 10 बजे स्थान श्री सरस्वती इंग्लिश स्कूल सिंगटी। पुरस्कारहरू प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाणपत्र तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नु होला। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 मा कालिंचोक गाउँपालिकाले संचालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 देखि कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 का लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेखिन्दर छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 98511-23461 98442-21164 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-32992 राजु शर्मा प्रिन्सिपल 98141-93949 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 98160-40488 र विद्यालय 49141-132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97 67 49 57 12

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: 哼，出来个威把你拿去给俺喊哦！我站了路，我站住了路，没完个垃圾往上站着顶着过新完了过来牛牛了俺看，俺我先管你，好我那啥我那都干，我再干牛牛了再问题呢。
1: 耶，他为了给地把你抬起来看看去，他为了把你个香不能香嘛呢，他背地是 rental and catering service 在里头么摆下去。
0: 哎，我抓一个我一好，我行我行我那好大。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्भू निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 7 वडा पालिका परिवार मार्बु दोलखा

0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधारण सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधारण सभा 2083 साल कार्तिक 13 गते संस्थाको काली परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9816052545 र 9141985676।

0: नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका दुई, गैरी, दोलखा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुंगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।
4: सफलताले शिखर चुमो।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
6: कठै भरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न, त्यहाँ त तिम्रो
6: बिगारी। कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पुग्छ

0: ne altro ne? Sciocche con
1: E ora, ti su vuoi muopani tete ti relaghi altro ne vuoi nata?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
5: नेपालीहरूको मानसार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
7: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
7: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
7: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
7: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
7: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0449412020।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
1: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेन, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डा, रुजी के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: उद्धव थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार सरीको दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्तमा रहनुभएका नेपालीहरूमा अधिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
2: यो थोप्लो 4 मेगाहर्ज।

0: यो दसैको शुभ कामना।
1: अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर एक जुगु निवासी साजुभाइ तथा दिदी बहिनीहरू, गौरीशंकर गाउँपालिका वासी दोलोखा जिल्लामा रहेका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै
2: प्रकाश खड्का ओडा अध्यक्ष, तेजकिरण ओली ओडा सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर एक परिवार जुगु दोला।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका दुई जुगु दोलखा।

0: ती बुबाआमा दाजुभाई तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: नेपालीहरूको महान चाडू विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ग्रासो तथा रिपा लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: 2013 बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।

भूरीशंकर गाउँपालिका वडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायत चाड़ पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना। दावारंजी से

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाई तथा दिदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। खिम्ती जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा
1: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड को 29 औं साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू
0: आर्थिक वर्ष 2082-83 को वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट पारित 2082-83 को बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद
1: साधारण सभा हुने मिति समय र स्थान
0: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: नोट
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको साभा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183374।
0: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको मानसार विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

苏婆干嘛呢？विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहने भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसरमा तपसिलको मिति स्थान र समयमा विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिम्चोक गौरीशंकर र बेगु गाउँपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरू को एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश स्कूल सिंगटी। पुरस्कारहरू प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र। साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नुहोला। यसो सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिम्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सिटमा जेखिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि लालकुमार पाठक सञ्चालक समिति अध्यक्ष 98511-23461, 98442-21164, गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-32992, राजु शर्मा प्रिन्सिपल 98141-5993, कुबीर बुढाचोकी भाइस प्रिन्सिपल 98160-4848 र विद्यालय 0491401132, इमेल श्री सरस्वती इंग्लिश @gmail.com। श्री सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार सरीकोट चरिघ्याङ दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 好了各位也把你拿去给俺好哥我站了路我站了了路没完再来一玩我站了电都不行完了过来牛你说俺看俺我先管你好我那啥我那都干我再给牛你我再问题你
1: 耶他为了弟弟把你抬起来看看你他为了把你个相不能相信的北京市 rental and catering service 在这里面摆了你去
0: 哎我抓一个我一手我一手我一手我一手我
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध
1: तपाईँले भनेको सम्पूर्ण सामानहरू त बैतिस रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर

0: चायर कुर्सी भाँडाकुँडा कार्पेट म्यूजिक सिस्टम बत्ती लगायत का सामान भाड़ा में पाइनु का साथ ही हाफ तथा फुल कैटरिंग पनि गरिन्छ।
1: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
2: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।
1: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
1: हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुद्देशी सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको काली परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक तथा पारिश्रमिक संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98160552545 र 98140 9825600।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस साथी।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी ओडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: हार्दिक मंगलमय शुभ कामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 49 57 22।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। अर्थ मन्त्रालयले एकैपटकको 85 जना कर्मचारीको सर्वा गरेको छ। मन्त्रालयले असोज 23 गतेको निर्णय अनुसार कर्मचारीको सर्वा गरेको हो। सर्वा हुनेहरूमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख अनुसार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत लगायतका कर्मचारी रहेका छन्। मन्त्रालयले 27 जना उपसचिव, 17 जना निर्देशक, 24 जना प्रमुख कर अधिकृत, 13 जना प्रमुख भन्सार अधिकृत र 4 जना प्रमुख अनुसन्धान अधिकृत सहित 85 जना कर्मचारीको सर्वा गरेको हो। गृहमन्त्री सुदन गुरूङ भारत प्रस्थान गरेका छन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठक असोज 27 गते नयाँ दिल्लीमा हुँदैछ। बैठकमा विभिन्न 7 वटा देशका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकको मुख्य एजेण्डा आतंकवाद तथा अन्तर देशीय अपराध नियन्त्रण रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनैतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका छन्। आज राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शाहले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन नै मुख्य आधार भएको बताएका छन्। करिब 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड़ दिएका हुन्।

0: प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए। साउदी अरेबियाका निम्ति प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनार विरूद्ध उजुरीकर्ता संघको छलफलपछि संसदीय सुनवाई समितिले दुई प्रमाण झिकाउने निर्णय गरेको छ। एक महिला संघ सुनारको विवाहेतर सम्बन्ध र पटक पटक र टर्चर दिएको भन्दै उनीकी साथीले उजुरी दिएकी थिइन्। समितिले त्यस सम्बन्धी उजुरीकर्ता र पीड़ित संघको छलफलपछि ललितपुर प्रहरीमा भएको मिलापत्रको प्रमाण माग्ने निर्णय गरेको छ। सुनार जर्मनीबाट रिपोर्ट भए नभएको विवरण परराष्ट्र मन्त्रालय मार्फत झिकाउने निर्णय पनि गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन्। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने स्वीकृत इन्टरनेट प्याकेज ब्यान्डविथ गति तथा महसुल दरको सम्पूर्ण विवरण तत्काल पारदर्शी रूपमा सार्वजनिक गर्न कड़ा निर्देशन दिएको छ। नियामकको स्वीकृति बिना नै विगतका प्याकेज हेरफेर गर्ने र मूल्य वृद्धि गरी उपभोक्तालाई मार्कामा पार्ने सेवा प्रदायकलाई हैतसम्मको कानूनी कार्यवाही गर्ने प्राधिकरणको चेतावनी छ। प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा केही इन्टरनेट सेवा प्रदायकहरूले स्वीकृत महसुल दर तथा प्याकेजहरूको विवरण सार्वजनिक नगरेको र नियामकको स्वीकृति बिना नै शुल्क बढ़ाएको जनगुनासो आएको जनाएको छ। दूरसंचार ऐन 2053 दफा 42 अनुसार सेवा प्रदायकहरूले ग्राहकलाई सेवा उपलब्ध गराए बापत लिने महसुल दर अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराउनु पर्ने र सो विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था प्राधिकरणको भनाइ छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: त्यस्तो म्युजिक प्रस्तुत गर्दछु।

0: नेपालीहरूको महानचाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गौरीशंकर गाउँपालिका २ चुगु, दोलखा।

0: नेपालीहरूको मानसार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.5।

दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिश भएका डाक्टर कल्याणराज शर्माले दुई देशबीच विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, आर्थिक, कूटनीति र विपद व्यवस्थापनमा सहकार्यलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। संसदीय सुनवाई समितिमा पेश गरिएको विस्तृत कार्ययोजनामा शर्माले चीनसँगको सम्बन्धलाई परम्परागत कूटनीतिबाट माथि उठाई नेपालको आर्थिक विकास, व्यापार घाटा न्यूनीकरण र कनेक्टिभिटी विस्तारमा उपयोग गर्ने स्पष्ट खाका अगाडि सारेका हुन्। नेपालको एक चीन नीति, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिप्रति पूर्ण प्रतिबद्धता जनाउँदै उनले दूतावासको काम देखावटी नभई परिणाममुखी हुनुपर्नेमा जोड़ दिएका छन्। प्रस्तावित राजदूत शर्माले दुई देशबीच दर्जनौं सम्झौता र समझदारी भए पनि तिनको कार्यान्वयन पक्ष निकै कमजोर रहेको औल्याएका छन्। अर्थ मन्त्रालयले एकैपटक 85 जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज 23 गतेको निर्णय अनुसार कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले 27 जना उपसचिव, 17 जना निर्देशक, 24 जना प्रमुख कर अधिकृत, 13 जना भन्सार प्रमुख अधिकृत र 4 जना प्रमुख अधिकृत अनुसन्धान अधिकृत सहित 85 जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेहरूमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत लगायतका कर्मचारी रहेका छन्। प्रमुख भन्सार अधिकृतहरूलाई विभागमा सरुवा गरिएको छ भने भन्सार विभाग तथा मन्त्रालयबाट अन्य भन्सार कार्यालय तथा करदाता कार्यालयहरूमा सरुवा गरिएको छ। जस अनुसार तातोपानी भन्सार कार्यालय लार्चा सिन्धुपाल्चोकमा भन्सार विभागबाट गणेश प्रसाद अर्याललाई पठाइएको छ। गृहमन्त्री सुदन गुरूङ भारत प्रस्थान गरेका छन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्। उनी आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नेछन्। बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज 27 गते नयाँ दिल्लीमा हुँदैछ। बैठकमा विभिन्न 7 वटा देशका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा लागू पदार्थ ओसार पसार, मानव वेशीकरण, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपदजन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय चासोका विषयमा सहकारी प्रवर्धनका लागि छलफल हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका छन्। आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शाहले नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन नै मुख्य आधार भएको बताए। करिब 16 महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत

0: मर्यादा र नैतिकतामा जोड़ दिए। प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड़ दिए। प्रहरी संगठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटीले अग्रता कायम राखेका छन्। कंग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज दिउँसो 2 बजेसम्म 2390 मतगणना भएको छ, जसमा खतिवड़ाले 1075 मत पाएका छन् भने दोस्रो नम्बरमा रहेका शिवाकोटीले 772 मत पाएका छन्। कंग्रेसको खुलातर्फ दुईवटा सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। यसै गरी दिलीराम सुवेदीले 583, देवेन्द्र राज कण्डेलले 499, विकास कोइरालाले 394, राजीव ढुंगानाले 353, रमेश प्रसाद धमलाले 282, विमल राज छेत्रीले 94 मत पाएका छन्। कंग्रेस महाधिवेशनमा 7029 मत खसेको थियो। अहिले सानेपा स्थित कंग्रेस केन्द्रीय कार्यालयमा मतगणना जारी रहेको छ। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूले उपलब्ध गराउने स्वीकृत इन्टरनेट प्याकेज ब्याण्डविथ गति तथा महसुल दरको सम्पूर्ण विवरण तत्काल पारदर्शी रूपमा सार्वजनिक गर्न कड़ा निर्देशन दिएको छ। नियामकको स्वीकृति बिना नै विगतका प्याकेज हेरफेर गर्ने र मूल्य वृद्धि गरी उपभोक्तालाई मर्कामा पार्ने सेवा प्रदायकलाई हदैसम्मको कानूनी कार्यवाही गर्ने प्राधिकरणको चेतावनी छ। प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा केही इन्टरनेट सेवा प्रदायकहरूले स्वीकृत महसुल दर तथा प्याकेजहरूको विवरण सार्वजनिक नगरेको र नियामकको स्वीकृति बिना नै शुल्क बढ़ाएको जनगुनासो आएको जनाएको छ। दूरसंचार ऐन 2053 दफा 42 अनुसार सेवा प्रदायकहरूले ग्राहकहरूलाई सेवा उपलब्ध गराए बापत तिनले महसुल दर अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने र सो विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था रहेको प्राधिकरणको भनाई छ। चीनिया नागरिकबाट बरामद भएको 21.5 किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप अनुसन्धान तथा कार्यवाहीका लागि सुनसहित पक्राउ परेका 3 चिनियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए। भन्सार कार्यालय पठाइए पनि प्रहरीले आफ्नो पाटोबाट त्यसका थप नेक्ससहरू पत्ता लगाउन अनुसन्धान जारी राखेको छ। सबै सेक्टरलाई कभर गर्ने गरी अहिले अनुसन्धान टीम बनाएर काम भइरहेको एसएसपी खड्काले बताए। 22 असोजमा अपराध अनुसन्धान कार्यालयले बुढा नीलकण्ठको माथिल्लो भंगालबाट 21 किलो 750.68 ग्राम सुन बरामद गरेको थियो। स्वास्थ्य बीमा बोर्डमा 3 सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तनवीर अरिद मेकरानी नियुक्त भएका छन्। नवनियुक्त सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन्। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीघ्याङ दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी बुबाआमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार, भेडपु, दोलखा।

0: सहने घटे स्थापनाको दिन पूजा आजा गर्नुपर्ने दाइले कति काम गरिसकेको छ सट्टाएर यहाँ काम सघाउ छुटिरहन्छ भन नि
1: हो नि तपाईँको ठुलो त खुब गतिलो छ बिहान बिहानै
2: होइन बिहान बिहानै हल्ला गर्नु लाज लाग्छ नि खुरुक काम गर्नु भयो
3: नकर सानी यो घरमा कोही भन्दा कोही कम छैन
4: हे भगवान होइन कति कुकुर र बिरालो जस्तो झगडा गर्छौ कमसे कम चाडबाडमा त मिलेर बस न काम गर

0: हेलो दाई, सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि तिमी सन्चै छौ?
0: सन्चै छु।
2: बाबा आमालाई सन्चै छ?
0: सबैलाई सन्चै छ। अब नेपाल कहिले आउनुहुन्छ त?
1: आउँछु त भनेकै हो, विदेशमा छु, तैपनि यो दसैँमा चाहिँ आउने प्रयत्न गरेको छु। धेरै समय भयो
2: तिमीलाई बिहे गर्न दिएपछि एकचोटि पनि निधारमा तिम्रो हात परेको छैन। अहिलेको वर्ष चाहिँ
1: म जसरी पनि आउने प्रयत्नमा छु।
0: हुन्छ दाई, जसरी आउनु है।

0: हेलो
1: हजुर
0: सन्चै हुनुहुन्छ?
2: सन्चै छु, तिमी सन्चै छौ?
0: अँ म पनि सन्चै छु। अँ अनि साथी, यी लौरे यसपल्ट दसैँमा आउने होला नि?
2: अँ आउने त भनेको, तर के गर्नु अब विदेशमा भने जस्तो हुँदैन।
0: अँ सधैँ आउँछु आउँछु मात्र भन्ने आउने चाहिँ होइन, जहिले मलाई झुलेर राख्ने हो कि आउने पनि हो।
2: आउँछु म, छिटै आउँछु। अहिले त तिमीलाई दसैँ तिहारमा मात्र होइन, मङ्सिरमा घरमै भित्र आउँछु नि बच्ची।
0: यसपालि जसरी पनि आउनुपर्छ है।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा

0: हार्दिक शुभकामना। हाम्रो रेडियो 103.4 मेगाहर्जकै प्राविधिक लक्ष्मी थामीलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीख्याङ दोलाखा।
1: यो हो हाम्रो रेडियो 103.4।
0: जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभ चिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेछाप जिल्लावासी बुबा आमा दाजुभाई तथा दिदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। किम्पिक जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: नारायण मानन्धर प्रमुख कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: Ready? What? 1, 2, 1.

हार्दिक शुभकामना। हाम्रो रेडियो 103.4 मेगाहर्जकी प्राविधिक लक्ष्मी थामीलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीख्याङ दोलाखा।

0: हार्दिक शुभकामना
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरु बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
2: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
3: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
8: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
9: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
8: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
9: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
8: हाम्रा सुविधाहरू
10: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
8: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
10: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
8: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
10: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
8: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
9: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
8: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 0974181802 र 0974181844।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

हार्दिक शुभकामना। हाम्रो रेडियो 103.4 मेगाहर्जकै प्राविधिक लक्ष्मी थामीलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीख्याङ दोलाखा। श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाइक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान। 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर सातो मार्बु छापो बैतेश्वर आठ शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर आठ ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर फेदी धर्मशाला आधारभूत विद्यालय साविक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुटका साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर आठ, क्षेत्रपा, दोलखा। शुभकामना। विजयादशमी, दीपावली तथा छठ पर्व 2083 पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक, विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछ।
एसु सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7, र 8 का लागि सीमित सिटमा जेखिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 98511-23461 98442-21164 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-32992 राजु शर्मा प्रिन्सिपल 98141-5993 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 98160-40488 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलोखा।

0: 好大公爷把你拿去给俺好哥，我大了路，我大了了路，没完个垃圾我往站着等，都过谁玩的过来牛的了俺看，俺我先管你，好我那啥我那都干，我大干了了，我大我先的。
1: 耶，他为了弟弟把你抬进了坎坎子，他为了把你个香喷的香喷的，他背地是 rental and catering service 在搁那摆人家。
0: 哎，我抓你乖乖，你好，我先我后面那好大。
2: हजुरहरुकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640020141।
3: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
4: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा 7 प्रदेशका कम्तीमा एक पालिकामा विद्युतीय मतदान यन्त्र ईभीएम प्रयोग गर्ने तयारी गरेको छ। आयोगले अन्तर जिल्लामा रहेका मतदातालाई मतदानमा सहभागी गराउन ईभीएम प्रयोग गर्ने र स्रोत तथा पूर्वाधार उपलब्ध भएका विदेश स्थित केही नेपाली कूटनीतिक नियोगमा समेत यन्त्र पठाएर मतदान गराउने सम्मको योजना अघि सारेको हो। स्थानीय तहको निर्वाचनमै पूर्ण रूपमा इन्टरनेट मार्फत मतदान गराउने तयारी भने छैन। त्यसका लागि आवश्यक कानूनी व्यवस्था, प्रविधि, साइबर सुरक्षा र प्रणालीको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने भएकाले तत्कालका लागि ईभीएम प्रयोगलाई प्राथमिकतामा राखिएको हो। निर्वाचनलाई प्रविधि मैत्री, पारदर्शी र आधुनिक बनाउने उद्देश्यले निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको नेतृत्वमा गठित प्रविधि अध्ययन कार्यदल र अर्का आयुक्त कुरूप्रसाद वाग्लेको नेतृत्वमा गठित कानून संशोधन कार्यदलले प्रतिवेदन तयार पारेका छन्। दुवै प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की समक्ष बुझाउने तयारी छ। आगामी स्थानीय तहको निर्वाचन फागुन चैतमा वा बढ़ीमा वैशाखको पहिलो सातासम्म सम्पन्न गर्ने गरी आयोगले तयारी गरिरहेको छ। सवधिभित्र पूर्ण रूपमा इन्टरनेटमा आधारित मतदान प्रणाली कार्यान्वयन गर्न पर्याप्त समय र प्राविधिक तयारी नपुग्ने आयोगको अनुमान छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको अन्तिम मत परिणाम 3 दिनभित्र सार्वजनिक गर्ने गरी मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्य बाहिर टेन्ट टाँगेर थप स्थानमा मतगणना गर्ने तयारी गरिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले मतगणना स्थल बढ़ाएर गणनालाई तीव्रता दिन लागेको जानकारी दिए। कटवालका अनुसार कुल 23 मतगणना स्थलहरूमा 7,039 जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। सो प्रक्रियामा करिब 1,84,000 मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्नेछ। यसबीच कंग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलिदेखि शुरू गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलि बिहान 8 बजेबाट शुरू गर्ने तयारी गरेको हो। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेद्वार बाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ। सर्वोच्च अदालतले न्यायाधीशमा सिफारिश भएका 4 जना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। आज सिंहदरबारमा पसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश 4 न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनका लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। उनका अनुसार उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। त्यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 सर्वोच्चको न्यायाधीशका लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो। चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिश भएका डाक्टर कल्याण राज शर्माले 2 देशबीच विगतमा भएका सम्झौताको कारण आर्थिक कूटनीति र विपद व्यवस्थापनमा सहकार्यलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। संसदीय सुनवाई समितिमा पेश गरिएको विस्तृत कार्ययोजनामा शर्माले चीनसँगको सम्बन्धलाई परम्परागत कूटनीतिबाट माथि उठाई नेपालको आर्थिक विकास, व्यापार खाता न्यूनीकरण र कनेक्टिभिटी विस्तारमा उपयोग गर्ने स्पष्ट खाका गरी सारेका हुन्। प्रस्तावित राजु शर्माले तत्काल चीनसँग जोड़िएका नि नाका खुल्न सम्भव नभएकाले तातोपानी नाका खुलाउन पहल गर्ने पनि बताएका छन्।

0: संसदीय सुनवाई समितिका सभापति बोधु नारायण श्रेष्ठले चीनसँग जोड़िएका नाका सञ्चालनबारे जिज्ञासा राखेका थिए। प्रस्तावित राजदूत डाक्टर शर्माले जति सक्दो छिटो भन्दा छिटो तातो पानी नाका सञ्चालनमा आउने आशा व्यक्त गरे। अर्थ मन्त्रालयले एकैपटक 85 जना कर्मचारीको सरूवा गरेको छ। मन्त्रालयले असोज 23 गतेको निर्णय अनुसार कर्मचारीको सरूवा गरेको हो। मन्त्रालयले 27 जना उपसचिव, 17 जना निर्देशक, 24 जना प्रमुख कर अधिकृत, 13 जना प्रमुख भन्सार अधिकृत र 4 जना प्रमुख अनुसन्धान अधिकृत सहित 85 जना कर्मचारीको सरूवा गरेको छ। सरूवा हुनेहरूमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, भन्सार प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत लगायतका कर्मचारी रहेका छन्। प्रमुख भन्सार अधिकृतहरूलाई विभागमा सरूवा गरिएको छ भने भन्सार विभाग तथा मन्त्रालयबाट अन्य भन्सार कार्यालय तथा करदाता कार्यालयहरूमा सरूवा गरिएको छ। जसअनुसार तातोपानी भन्सार कार्यालय लार्चा सिन्धुपाल्चोकमा भन्सार विभागबाट गणेश प्रसाद अर्याललाई पठाइएको छ। गृहमन्त्री सुदन गुरूङ भारत प्रस्थान गरेका छन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ी प्रयास बेमिस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्। उनी आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नेछन्। बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठक असोज 27 गते नयाँ दिल्लीमा हुँदैछ। बैठकमा विभिन्न 7 वटा देशका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भूटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन्। बैठकमा लागू पदार्थ ओसार पसार, मानव वैश्वीकरण, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपज्जन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं चासोका क्षेत्रीय चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। चिनियाँ नागरिकबाट बरामद भएको 21.5 किलो सुन पहिले भन्सार कार्यालयमा बुझाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काली थप अनुसन्धान तथा कार्यवाहीका लागि सनसेट पक्राउ परेका 3 चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए। भन्सार कार्यालय पठाइए पनि प्रहरीले आफ्नो बाटोबाट त्यसका थप नेक्सेसहरू पत्ता लगाउन अनुसन्धान जारी राखेको छ। सबै सेक्टरलाई कभर गर्ने गरी अहिले अनुसन्धान टीम बनाएर काम भइरहेको एसएसपी खड्काले बताए। 22 असोजमा अपराध अनुसन्धान कार्यालयले बुढा नीलकण्ठको माथिल्लो भंगालबाट 21 किलो 750.60 ग्राम सुन बरामद गरेको थियो। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाडु विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा को

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103 थुप्रो 4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी पुबामा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। रिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।
2: सब

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सिर्जना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनु भएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ चुङ्गु।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिषदमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरीख्याङ दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बा मलाई मात्र जाने होला करे
1: मलाई म जानु तो घोडै खुम्सन्न रोके च्यापो केटी सबै बाहिर दिँदैछन्।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखा रामेछाप जिलावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगल ने शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। खिम्पी जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा शुभकामना विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहने भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यसको सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिम्चोक गाउँपालिकाले संचालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 संचालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेहिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी का लागि लाल कुमार पाठक संचालक समिति अध्यक्ष 9851123461 9844321464 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002292 राजु शर्मा प्रिन्सिपल 9841453949 कुबीर बुढातोटी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com सरस्वती इंग्लिश स्कूल सिंगटी दोलोखा
1: तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उद्धव थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार सरीको दोलखा। विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्भू निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बू दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको मानसार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
2: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: भाग्यन्दका हिउँको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगा हर्च र चेरी सामुदायिक एफएम 94 मेगा हर्चबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात वेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103

0: यदि लागू मृत्युको प्रमाण पत्र पाउन आफन्त आफैले सो घोषणा गर्दै निवेदन दिनुपर्ने स्थानीय तहको निर्वाचनमा साथै प्रदेशका एक एक पालिकामा विद्युतीय मतदान प्रयोग गर्ने तयारी कंग्रेस केन्द्रीय सदस्य उम्मेद्वार खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सार्वजनिक विधामा सरकारी सवारीको दुरूपयोग काभ्रेका पुरूष पक्राउ र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा प्रान्तीय सरकार निलम्बित
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य बाल सदस्य ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष बद्री बुढातोकी व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका

अबसमा चार विस्तारमा रसुवाको पोटेकोशी नदीमाको बाढ़ीमा परि बेपत्ता भएका नागरिकलाई कानूनी रूपमा मृत घोषणा गर्न नयाँ कार्यविधि लागू गरिएको छ। सरकारले पोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको मृत्यु दर्ता सहज बनाउन अध्यादेश ल्याएको हो। नयाँ अध्यादेश अनुसार विपदमा परि बेपत्ता भएका व्यक्तिको मृत्युको घोषणा कार्यकारी समितिको सिफारिशमा नेपाल सरकारले गर्न सक्नेछ। बेपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको प्रक्रिया अनुसार अब बेपत्ताका आफन्तले मृत्युको प्रमाणपत्र पाउन आफैले सो घोषणा गर्दै निवेदन दिनुपर्नेछ। राहत तथा क्षतिपूर्ति वितरणमा नक्कली दावी नपरोस् भनेर सरकारले यस्तो प्रक्रिया अपनाएको हो। सरकारले बाढ़ीमा बेपत्ता भएका नेपाली र विदेशी नागरिकको छुट्टा छुट्टै लगत र पहिचान सुनिश्चित गर्न विस्तृत प्रक्रिया निर्धारण गरेको छ। कार्यविधि अनुसार स्थानीय तहले बेपत्ता व्यक्ति यकिन गर्न बढ़ीमा पाँच दिनको म्याद राखेर सार्वजनिक सूचना निकाल्नेछ। सूचना प्रकाशित भएपछि एका घरका सदस्यले बेपत्ता व्यक्तिको परिचय र नाता खुल्ने सरकारी कागजात वडा कार्यालयमा पेश गर्नुपर्नेछ। यदि मृत घोषित व्यक्ति पछि जीवितै फर्किएमा निज वा निजको परिवारको सदस्यले निवेदन दिएपछि जाँचबुझ गरी सरकारले मृत्युको घोषणा बदर गर्नेछ। निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा सातै प्रदेशका कम्तीमा एक एक पालिकामा विद्युतीय मतदान यन्त्र ईभीएम प्रयोग गर्ने तयारी गरेको छ। आयोगले अन्तर जिल्लामा रहेका मतदातालाई मतदानमा सहभागी गराउन ईभीएम प्रयोग गर्ने र स्रोत तथा पूर्वाधार उपलब्ध भएका विदेश स्थितकै नेपाली कूटनीतिक नियोगमा समेत यन्त्र पठाएर मतदान गराउने योजना घिसारेको हो। स्थानीय तहको निर्वाचनमै पूर्ण रूपमा इन्टरनेट मार्फत मतदान गराउने तयारी भने छैन। त्यसका लागि आवश्यक कानूनी व्यवस्था प्रविधि साइबर सुरक्षा र प्रणालीको विश्वसनीयता सुनिश्चित गर्नुपर्ने भएकाले तत्कालका लागि ईभीएम प्रयोगलाई प्राथमिकतामा राखिएको हो। निर्वाचनलाई प्रविधि मैत्री पारदर्शी र आधुनिक बनाउने उद्देश्यले निर्वाचन आयुक्त डा राजीव सुब्बाको नेतृत्वमा गठित प्रविधि अध्ययन कार्यदल र अर्का आयुक्त गुरूप्रसाद वाग्लेको नेतृत्वमा गठित कानून संशोधन कार्यदलले प्रतिवेदन तयार पारेका छन्। दुवै प्रतिवेदन मंगलबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की समक्ष बुझाउने तयारी छ। आगामी स्थानीय तहको निर्वाचन फागुन चैतमा वा बढ़ीमा वैशाखको पहिलो सातासम्म सम्पन्न गर्ने गरी आयोगले तयारी गरिरहेको छ। काव्य पलाञ्चोक प्रहरी सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरूपयोग गरेको आरोपमा एक पुरूषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको पनौती नगरपालिका तीन कुसादेवी बस्ने 40 वर्षीय गणेश सापकोटा रहेका छन्। उनलाई सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरूपयोग गरेको र सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा काभ्रेको पनौतीबाट पक्राउ गरिएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए। पक्राउ परेका साथ

0: पटालाई अभद्र व्यवहार गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्य काभ्रेबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए। सापकोटालाई हाल इलाका प्रहरीकाले बनेपाको हिरासतमा राखिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा इस कालिंचोक गाउँपालिका वडा नम्बर दुई निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू राजनीतिक कर्मी जनप्रतिनिधि पेसाकर्मी शिक्षक बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिंचोक गाउँपालिका वडा नम्बर दुई परिवार बाबरे दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.in/ र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारी नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुन नपर्ने व्यवस्था गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको छ। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नाम सारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। सवारी साधन बीमा वा नवीकरण गर्न यातायात व्यवस्था कार्यालयमा सवारी धनी उपस्थित नभए पनि हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको अन्तिम मत परिणाम 3 दिनभित्र सार्वजनिक गर्ने गरी मतदान स्थल मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्यालय बाहिर टेन्ट टाँगेर थप स्थानमा मतगणना गर्ने तयारी गरिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले मतगणना स्थल बढ़ाएर गणनालाई तीव्रता दिन लागेको जानकारी दिए। कटवालका अनुसार कुल 23 मतगणना स्थलहरूमा 7,039 महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। सो प्रक्रियामा करिब 1,84,000 मतपत्रको गणना सम्पन्न गर्नुपर्नेछ। यसबीच कंग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना भोलिदेखि शुरू गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना भोलि बिहान 8 बजेबाट शुरू गर्ने तयारी गरेको हो। निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेद्वार बाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ। काठमाडौँ जिल्ला अदालतले केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकी नेपाली कंग्रेस केन्द्रीय सदस्य उम्मेद्वार विनिता खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजालसले उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो। पक्राउ परेका अन्य प्रतिवादीको बयानमा खड्काको नाम नमुछिएको र पीड़ितहरूको जाहेरीमा पनि खड्काले रकम लेखाएको अवस्था देखिने कुनै पनि तथ्य उल्लेख नभएका आधारमा थुनामुक्त गर्न आदेश दिइएको बताइएको छ।

0: पोखरकामा थितना बाहिर राखेर अनुसन्धान हुनेछ। सीआईबीले केयर गिभर ठगी प्रकरणमा खड्कासहित पाँचजनालाई पक्राउ गरेको थियो। एसएबीएस ठगी प्रकरणमा पक्राउ परेकाहरू विरूद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढ़ाइएको छ। सीआईबीले शुरूमा पक्राउ परेकाहरू विरूद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढ़ाएको थियो। शुरूमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रूपमा काम गरेको देखिएको भन्दै संगठित अपराधको कसुर पनि लगाएको हो। परम्परागत शैली र मनाउने तरिकाले गर्दा पनि दशैंमा पैसाको कारोबार बढ़ी मात्रामा हुने गरेको छ। अनावश्यक खर्च गर्दा पछि समस्या निम्तनी हुँदा परिस्थिति अनुसार आफ्नो बजेटको क्षमता अनुसार खर्च गर्नुपर्दछ। प्रस्तुत छ एक रिपोर्ट।
1: दशैंमा टिकाटालो, नयाँ लुगा, घर सजाउने जस्ता कुराहरूमा हामीले धेरै खर्च गर्ने गरेका छौं। तर हामीले हाम्रो आमदानी हेरेर फजुल खर्च नहुने गरी दशैंमा खर्च गर्ने गर्नुपर्दछ। दशैंमा बच्चाहरूलाई खुशी पार्न उनीहरूले मागे अनुसारका कुराहरू दिनुपर्ने हुन्छ। यस्ता कुराहरूमा पैसाको बचत भन्दा पनि व्यावहारिक भएर हेर्नुपर्ने हुन्छ। त्यसकारण परिस्थिति अनुसार आफ्नो बजेटको क्षमता अनुसार खर्च गर्नुपर्ने हुन्छ। हामीले हाम्रो क्षमता फन्द बढ़ी खर्च गर्छौ भने त्यसले लामो समयसम्म समस्या सिर्जना गर्दछ। संस्कृति जोगाउँदै परम्परागत तरिकाले खर्च गर्नुपर्ने ठाउँमा खर्च गर्नुपर्दछ। हामीले हाम्रो संस्कृति जोगाउँदै अघि बढ्नुपर्दछ। यसको लागि एउटा योजना बनाएर आफ्नो मन र काममा लागू गर्न सके खर्च कम गर्न सकिन्छ। अनलाइन कारोबार गर्दा आफूले प्रयोग गर्ने अनलाइन प्रणालीको बारेमा राम्रोसँग जानकारी लिनुपर्ने हुन्छ। अनलाइनबाट धेरै प्रकारको कारोबार हुने गरेका छन्। यसका कारण यसको प्रयोग गर्दा कस्तो कम्पनीबाट सामान किनमेल गर्ने, त्यहाँ भएका सामानहरूको गुणस्तर कस्तो छ र त्यहाँको मूल्य कति छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ। यस्ता कुराहरूमा आफू विश्वस्त भएर मात्र कारोबार गर्नुपर्ने हुन्छ। दशैंमा हुने हरेक खर्चको हिसाब राख्ने गर्नुपर्दछ। हिसाब राख्ने बानी भएन भने पैसा कमाउनुको कुनै अर्थ हुँदैन। आफूले जति सकिन्छ त्यति बचत गर्नुपर्दछ। बचत भएमा मात्र फुली प्रयोग गर्न सकिन्छ। त्यसैले पैसा बचत गर्ने बानी बसाल्नु पर्दछ। बच्चाहरूमा पनि यस्ता बानीको विकास गराउन सहयोग गर्नुपर्दछ। भोलिका दिनहरूमा यो बानीको रूपमा विकास हुँदै जानेछ। बचत गर्दा जुन पायो त्यही संस्थामा पैसा जम्मा गर्नु हुँदैन। आफूले बढ़ी खर्च गरेको थाहा पाउनु नै सबैभन्दा ठूलो कुरा हो। बढ़ी खर्च भएका विषयहरूमा के छन् भन्ने कुरा थाहा पाउनु पर्दछ। त्यो कुरा थाहा पाएपछि अर्को पटक बजेट बनाउँदा ध्यान दिनुपर्दछ। आफूले गर्ने फजुल खर्चहरूमा पनि एकदमै ध्यान दिनुपर्दछ। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: सर्वोच्च अदालतले न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनका लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोध नारायण श्रेष्ठले बताए। उनका अनुसार उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। त्यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ। न्याय परिषदले असोज 2 सर्वोच्चको न्यायाधीशका लागि 4 न्यायाधीशलाई सिफारिश गरेको थियो। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा गरिएको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगानिस्तानसँग सीमा जोड़िएको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा गरेका हुन्। साथै उनले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको नेतृत्व रहेको प्रान्तीय सरकार पनि निलम्बन गरेका छन्। इस्लामिक उग्रवाद नियन्त्रण गर्न प्रान्तीय सरकार असफल भएको भन्दै संघीय सरकारले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यो सँगै खानको पाकिस्तान तेहरिक एपीटीआई पार्टी र संघीय सरकार बीचको टकराव थप चर्किएको छ। खैबर पख्तुनख्वामा अब प्रान्तीय गवर्नरले शासन सञ्चालन गर्ने पाकिस्तानका कानून मन्त्री आजम नजीर तरारले बताए। संघीय सरकारले प्रान्तमा सेना परिचालन गर्ने पनि जनाएको छ। पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा पख्तुनख्वामा उग्रवादी आक्रमण बढ़िरहेको छ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा र पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी नेतृत्वमा रहेको प्रान्तीय सरकार निलम्बित सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाडु विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योगबहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिंचोक गाउँपालिका वडा नम्बर 7 निवासी पुबामा दाजुभाइ तथा दिदीबहिनीहरू कालिंचोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्। राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिंचोक गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपुर दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दशैं तिहारी सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।
2: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेल, सिन्चुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोलोखारो रामेश्वर जिलावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौं। किन्पिक जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी तुलखा हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेल, सिन्चुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दो।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रीकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9863 5833।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
7: छुक्ता पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौ।
6: आज राति सवारी बन्द गरेर 9 बिसे मुङलिङ सड़क खण्ड सहज पार्ने तयारी,
8: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ नै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
6: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
9: शरद किसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट को अपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन् क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। नेपालले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबिया भरि व्यापक रूपमा हवाई उड़ानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उड़ानहरू स्थगित गरिदिएको छ र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। मध्य नेपालको बुढ़ी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको दुई महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा पाँचजना सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जना भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढ़ी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
11: 43 परिवार सुनमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 67 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा कच्ची पुलहरू बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तीनटा जलविद्युत आयोजनामा चाहिँ अब अस्थायी तहराहरू त्यो सबै बगाएको छ। भेरी बोटहरू 4 क्षति भएको छ, सवारी साधन 5 बगाएको छ। 5 चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
10: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या खराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
11: भेरी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
10: अब यो भोटेको सित्रिफुली बाढ़ीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो। करिब 5 पहिरो गएको, 7:45 मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
11: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो किनभने भिडियोबाट मात्रै जना पनि स्टेशन हाम्रो आरूघाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। 9:00 त माथिको बाढी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 लाग्यो। त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो। तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो। तलको हाम्रो आरूघाटमै पुग्न 2 लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 लाग्यो। त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो। माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ। यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढी लाइक त्यो राडारले चाहिँ भेटाउँदैन त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो. पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो. अब त्यो बाढी
10: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला. अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेपछि बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
11: त्यसमा हामीले काम गरिरहेका छौँ. सेल्फ ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामीले चाहिँ काम.
10: त्यो भनेको कस्तो?
11: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरी पनि भयो नहेरी पनि भयो भन्ने जस्तो हुन्छ. मान्छेले हेरेपछि मात्रै. अब सेल्फ ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो अनि यो त किनकै हो भनेर मान्छेले रियलाइज हुन्छ. अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो. नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले पहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ. तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ.
10: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनेको छ तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्.
11: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3 किलोमिटर 4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ. बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ. त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ. सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ. तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ. तर त्यसमा हामी एउटा निर्क्यौलो पुगिसकेको अवस्था चाहिँ छैन.
10: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती. विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको. भदौ 10 गतेको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ. तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 औं दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ. थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा.
12: पक्की पुल र झुलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ. स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्. रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल.
13: असहजता बीच पनि सहजता निम्ति आएको छ. मल्लमको काम भएको छ यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आतेजाते गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अचम्मै सहज छ. विक्षिप्त मन हुँदाहुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ.
12: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्.
14: कनेक्ट छैन, लाउन पनि छैन, पसल केही पनि छैन. बाजेमा होइन धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद. नुन एक पाकेट तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भन्ने गएर सामानहरू किनेर आउँछु.
12: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए.
14: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ 6 लामो पुल हो अहिलेसम्मको लागि. यसको चाहिँ रस्टिङ प्रुफ, यो बिच एकदम रस्टिङ प्रुफ पनि छ. वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन. यो पर्मानेन्ट ब्रिज सरह नै हो.
12: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्. शक्तिमाया तामाङ, बीबीसी नुवाकोट.
10: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं. बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको नौबिसे मुङलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र डेढ़ महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
15: कजुरी गाउँपालिका गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर त्यो दुई तस्किरमै अवरोध भएको थियो। त्यसलाई हामीले दुई दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट र अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुई तस्किरमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
10: त्यसपछि चाहिँ अवरोध हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ।
15: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फी नै चलिरहेको हुन्छ, समस्या छैन। कृष्णवीरमा पनि अलिकति मर्मसम्हार गर्नुपर्ने रहेछ, त्यही भएर यही राति समयमा त्यहाँ पनि काम हुन्छ।
10: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
9: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेला धकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गांधी समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कड़ा तुल्याइएको छ। 6 प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
10: हवस्, त्यसकै साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नमस्कार, म संजय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावितहरूको पुनर्वासको चर्चा गर्छौ।
2: हामी त आफ्नो गाउँ
3: गाउँ नै पुरै बगर बना छ, त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन। हाम्रो
1: पुनर्वास बारे सरकारको सोचाइ चाहिँ कस्तो?
4: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने अहिलेको मुख्य उद्देश्य छ।
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
1: भोटेकोशी त्रिचुलीमा आएको विनाशकारी बाढ़ीमा गाउँ बस्ती डुबानमा परि विस्थापित भएकाहरूको निम्ति पुनर्वासको विषय सबैभन्दा टटकारो बनिरहेको छ। कतिपयले फेरि आफ्नो थाथलोमा फर्किने चाहना व्यक्त गरिरहँदा कतिपय भने पुरानो ठाउँमा नबस्ने बताइरहेका छन्। सरकारले बाढ़ीको खतरा भविष्यमा पनि हुन सक्ने भन्दै पुरानो स्थानमा बस्ती बसाला नहुने खालका प्रतिक्रियाहरू दिइरहेको बेला बेत्रावतीका केही प्रभावितहरूले आफ्नो भावना यसरी साटे।
5: तत्कालको अवस्थामा चाहिँ हामी फर्किनलाई सम्भव छँदै छैन। यदि त्यो खोलाले चाहिँ पहिलाको ठाउँमा फर्क्यो भने चाहिँ हामी त्यसलाई चाहिँ सुरक्षित तरिकाले बाँध बनाएर बनाउन सकिन्छ। त्यो भएर अहिलेलाई चाहिँ हामीले यतै आफ्नो बालबच्चालाई पढाउन, फेमिलीलाई सेक्योर गर्न नै यतै राख्नुपर्छ।
3: बेदरातीको त अब हामी फर्किन सक्ने सम्भावना पनि देख्दैन। मैले त अब त्यत्रो खोला त्यति तल र हुँदाखेरि त अहिले त्यति माथि आएर सबै यसरी बगार लिएर गएको छ। हामीलाई त्यत्रो गाउँ नै पुरै बगार बना छ, त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन हाम्रो।
0: यसै सन्दर्भमा हामीले बस्ती पुनर्वास वा स्थानान्तरणको विषयमा काम गरिरहेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याललाई सम्पर्क गरी सबैभन्दा पहिले घरबार विहीन र बस्ती छोड्नु परेकालाई कसरी व्यवस्थापन गर्ने भनी सोधेका थियौं।
4: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने चाहिँ अहिलेको मुख्य उद्देश्य छ। करिब 7,000 प्लस घरहरू चाहिँ क्षतिबाध देखिएका थिए, त्यसमा ठ्याक्कै 32 चाहिँ पीड़ित परिवार हो भन्ने आकलन चाहिँ विभिन्न पालिकाहरूबाट भइरहेको छ। हामीलाई चाहिँ दुईवटा चाहिँ अब चुनौती या हामीले गर्नुपर्ने कुराहरू छ। एउटा चाहिँ दीर्घकालीन पुनर्वास चाहिँ सुरक्षित रूपमा उहाँहरूको आर्थिक आयामहरूलाई असर नपर्ने गरी कसरी गर्ने भन्ने एउटा दीर्घकालीन पुनर्वासको कुरा भयो। अनि अर्को चाहिँ अब आफै स्वव्यवस्थापन गर्न नसकेका परिवारहरूलाई कसरी सुरक्षित अस्थायी बसोबासमा राख्ने भन्ने चाहिँ मुख्य चुनौती छ। अब यसमा चाहिँ अहिले केही चाहिँ अब यो टेन्टहरूमा बस्नु भएको छ, अब त्यो अलिकति व्यवस्थित छैन। जाडोमा पनि सपोर्ट गर्ने सिस्टममा कसरी उहाँहरूलाई अपग्रेड गराउने, नेपाल सरकारले या चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अस्थायी आवासको प्रक्रियामा कसरी चाँडै लान सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले काम गरिरहेका छौँ।
6: जहाँ खतरा छ, जहाँ फेरि त्यही पुरानो बस्तीमा फर्काउन सकिन्न, उहाँहरूलाई चाहिँ कहाँ सार्ने योजना बनाउनु भएको छ?
4: एउटा चाहिँ बीचमा यो भूमिसँग सम्बन्धित मन्त्रालयबाट गठन भएको प्राविधिक समितिले चाहिँ रसुवा, धादिङ, नुवाकोटका ती विपदग्रस्त पालिकाहरूमा चाहिँ गएर त्यहाँ भएका स्वरमा पनि सपोर्ट गर्ने सिस्टममा कसरी उहाँहरूलाई अपग्रेड गराउने, नेपाल सरकारले या चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अस्थायी आवासको प्रक्रियामा कसरी चाँडै लान सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले काम

0: বিভিন্ন
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
3: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
4: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
2: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रिजेक्ट गर्ने जिम्मा दिनुहोस्।
4: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
3: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
2: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
3: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
2: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844046378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
4: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरिख्याङ, दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाई तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दुलोथा।

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसएमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841 9526 76।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका दुई, गैरी, दोलखा। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, समस्त गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
2: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।